कार्यक्रम सेसेसनमा सिनेमा बजरंगी र यी गीत गाइछन् शिवाशिष आउ आशुतोष। गीत लेखिछन् बसन्तराज सामल, संगीत सजाइछन् प्रेम आनन्द।